भारतीय जनता पार्टी का नेता शुभेन्दु अधिकारी आज राज्य का मुख्यमंत्री को रूप में शपथ ग्रहण कर कोलकाता को ब्रिगेड परेड ग्राउंड में अनुष्ठित शपथ ग्रहण कार्यक्रम में प्रधानमंत्री नरेन्द्र मोदी गृहमंत्री अमित शाह प्रतिरक्षा मंत्री राजनाथ सिंह का साथ ही भारतीय जनता पार्टी का कतिपय ज्येष्ठ नेता र बीजेपी शासित 20 राज्य का मुख्यमंत्री तथा उपमुख्यमंत्री अंशग्रहण करें। दिउँसो 10 बजे अनुष्ठित शपथ ग्रहण कार्यक्रम में कुनै अप्रीतिकर परिस्थिति को सृष्टि नहुनुको निम्ति कड़ा सुरक्षा व्यवस्था ग्रहण गरिएको थियो। यो कार्यक्रम को निम्ति 4,500 प्रहरी नियुक्त गरिएको थियो। मुख्यमंत्री डाक्टर हेमंत शर्माले पनि आज यो कार्यक्रम में अंशग्रहण गर्नुभएको छ। उल्लेखनीय यो छ कि शुभेन्दु अधिकारीलाई हिजो विधायनी गोट को नेता को रूप में चयन गरिएको थियो। केन्द्रीय गृहमंत्री अमित शाह को उपस्थिति में कलकत्ता में विधायनी दल को बैठक अनुष्ठित भएको थियो। बैठक में सभापतिता गरी श्री शाहले भन्नुभएको छ कि सबै प्रस्ताव शुभेन्दु अधिकारी को सपक्ष रहेको थियो। भारतीय जनता पार्टी विधायनी दल का नेता को रूप में चयन भएपछि श्री अधिकारीले पश्चिम बंग का राज्यपाल आरएन रविलाई साक्षात गरी राज्य को बीजेपी नेतृत्वाधीन पहिलो सरकार गठन गर्नका निम्ति दावी उपस्थापन गर्नुभएको थियो। विधानसभा चुनाव में भारतीय जनता पार्टी ने ऐतिहासिक जय प्राप्त करे टीएमसी को 15 वर्ष शासनलाई अन्त पारेको थियो। भारतीय जनता पार्टी का विधायनी दल का नेता को रूप में निर्वाचित भएको निम्ति शुभेन्दु अधिकारी का गृह शहर पूब मेदिनीपुर र वहाँ को समष्टि नन्दीग्राम में उत्सव मुखर परिवेश सृष्टि भएको छ। विधायनी दल का नेता छनौट गरेपछि आयोजित कार्यक्रम में केन्द्रीय गृहमंत्री अमित शाहले पश्चिम बंग में भारतीय जनता पार्टीले सरकार गठन गर्ने को निम्ति दल का कर्मकर्ताहरूको कठोर श्रम र त्यागलाई स्मरण गर्नुभएको छ। राज्यमा बीजेपी नेतृत्वाधीन एनडीए सरकारको तेस्रो पल्टको निम्ति सरकार गठनको निम्ति व्यापक प्रस्तुति चलेको छ। भोलि विधायनी दलको नेता चयन गरेपछि आउँदो 12 मईमा नयाँ सरकारले औपचारिक रूपमा शपथ ग्रहण गर्नेछ। यसको निम्ति खानापाडा पशु चिकित्सा महाविद्यालय खेल मैदानमा व्यापक प्रस्तुति सुरु भएको छ। शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथिको रूपमा उपस्थित रहनुको साथै केन्द्रीय गृहमन्त्री अमित शाह भारतीय जनता पार्टीका राष्ट्रिय सभापति नितिन नवीन लगायत कतिपय केन्द्रीय मन्त्री तथा एनडीए शासित राज्यका मुख्यमन्त्री उपमुख्यमन्त्रीहरूको साथै भारतीय जनता पार्टीका कतिपय ज्येष्ठ नेता उपस्थित रहनेछन्। भोलि भारतीय जनता पार्टीको विधायिनी दलको बैठक अनुष्ठित हुनेछ। यो बैठकमा केन्द्रीय पर्यवेक्षकको रूपमा भूतपूर्व राष्ट्रिय सभापति तथा केन्द्रीय मन्त्री जेपी नड्डा र हरियाणाका मुख्यमन्त्री नायब सिंह साइनी उपस्थित रही विधायिनी दलका नेता चयन गर्नुहुनेछ। विधायिनी दलको बैठकमा अंशग्रहण गर्नको निम्ति जेपी नड्डा र नायब सिंह साइनी आज गुवाहाटी उपस्थित हुनेछ। उल्लेखनीय यो छ कि खानापाडामा आयोजित शपथ ग्रहण कार्यक्रममा भारतीय जनता पार्टीले 1,00,000 मानिसलाई समावेश गर्ने लक्ष्य लिएको छ। देशको अरू अंशका साथै असममा पनि आज जिल्ला ऐन सेवा प्राधिकरण उद्योगमा लोक अदालत अनुष्ठित भएको छ। यो राष्ट्रिय लोक अदालतको मार्फत विभिन्न फौजदारी देवानी पारिवारिक वाहन दुर्घटना राजस्व संक्रान्तीय अभियोग आदिको बहिन चाँडो निष्पत्ति गर्ने व्यवस्था गरिएको छ। त्यसरी नै ब्याङ्क लेनदेन सम्पर्कीय अभियोग टेलिफोन बिल विद्युत मासुल सम्पर्कीय विवादहरू पनि निष्पत्ति गरिनेछ। सर्वसाधारणको सुविधार्थे यस्तो अभियोगहरू पूर्व सुनानीको निम्ति व्यवस्था गरिएको छ। कोक्राझार जिल्लाको बडोफा सांस्कृतिक पङ्कलमा हिजो एनडीए मित्रजोटको अन्यतम दल बीपीएफसँग बीजेपीका नेतृवृन्दको एक बैठक अनुष्ठित भएको छ। यो बैठकमा नयाँ सरकार गठन सन्दर्भमा विभिन्न दिशहरू समेटी छलफल गरिएको छ। यो बैठकमा बीटीसीका मुख्य कार्यवाही सदस्य हाङ्राम महेलारी, भारतीय जनता पार्टीका नेता जयन्त मल्ल बरुवा र बडोल्यान्ड सहायता शासित परिषदका प्रावबाट जय लाभ गरेका भारतीय जनता पार्टी तथा बीपीएफका 14 नवनिर्वाचित विधायकहरू पनि उपस्थित रहेका थिए। लखिमपुर जिल्लाको ढकौखाना महकुली छापडीमा अनुष्ठित ऐतिहासिक फाट बिहुको आज दोस्रो दिन हो। आइपिएल क्रिकेट प्रतियोगितामा हिजो दिल्लीको अरुण जेटली स्टेडियममा कलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले परास्त गरेको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

0: नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महोबाह शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडम एफको 411.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम ब्यान्डको 101.6 मेगा हर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21 र 17 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। साहित्यिक कार्यक्रम, आज साहित्यिक कार्यक्रम अन्तर्गत सुन्नुहोस् पूर्व प्रसारित कविता पाठ स्वर्गीय गोपाल खड्काबाट।
1: मेरो कविताको शीर्षक छ अनाम गोर्खा सैनिकहरूलाई मेरो प्रणाम। यो देशको सीमान्तमा दुश्मनको वज्र कठोर आक्रमणलाई सामना गर्न आयौ तिमी गोर्खा भर्ती भएर, आयौ तिमी गोर्खा भर्ती भएर, जिउमा खाकी वर्दी लाएर, हातमा एलएमजी र स्टेन गनहरू बोकेर, हातमा एलएमजी र स्टेन गनहरू बोकेर, सजायौ आफ्नो शरीर वैशालु लाहुरेको ढाँचामा, सजायौ आफ्नो शरीर वैशालु लाहुरेको ढाँचामा, आए धेरै रुपी र डलर तिम्रा ती सबल हातमा, कमान्डरका आदेशलाई शिरोधार्य गरी दुश्मनहरूमाथि बमगोला प्रहार गर्यौ, तर तिमीहरू अनाम भइदेऊ यो देशको माटोमा। जब लाखौँ दुश्मनहरूको छाती तिम्रा एलएमजी र स्टेन गनहरूको बुलेटले क्षत विक्षत पारिदियो, तिम्रो राइफलको एक एकवटा बुलेटले जब दुश्मनको युद्ध शिविरमा आगो बालिदियो, त्यो बेला रणाङ्गनमा तिमीहरू चिनियौ वीर गोर्खा भनी, तर हाई, जब लाखौँ दुश्मनहरूलाई तिम्रो बुलेटको प्रहारले खाक पारी तिमी पनि आफै शहीद भइदेऊ यो देशको माटोमा, त्यति बेला हे गोर्खा शहीदहरू हो तिमीहरूका जहान छोराछोरी अवश्य टुरा भए, तिम्री वैशालु प्रियतमाको शिरको सिन्दुर अवश्य रिक्त भयो। वैशालु रहरमै वैध्य यन्त्रणा खप्नु पर्दा तिनीहरूको मुटु अवश्य खलबलियो, तर तिमीहरू अनाम भइदेऊ तिमीहरूको चिहानमा लेखियो अनाम गोर्खा सैनिक भनी। हाई कति सस्तो रहेछ तिमीहरूको त्याग र बलिदान। त्यसैले त यो देशको माटोमा शहीद भइदिएका एक गोर्खा शहीदहरू हो तिमीहरूको त्याग र बलिदानको निम्ति मेरो पनि तिमीहरूलाई शत शत प्रणाम। मेरो दोस्रो कविताको शीर्षक छ दार्जिलिङ। दार्जिलिङ म त आएँ तिम्रो प्रकृतिको रूप सौन्दर्य पान गर्न, दार्जिलिङ म त आएँ तिम्रो प्रकृतिको रूप सौन्दर्य पान गर्न, तिमी प्रकृतिकी रानी हौ चारैतिर पहाड पर्वतले घेरेको टिस्टा रङ्गीतको दोभानले तिम्रो रूप सौन्दर्य अझ गहन तुल्याएको छ। दार्जिलिङ अग्ला धुप्पी र सल्लाका रुखहरूले तिमीलाई चिरजौवना तुल्याएको छ। दार्जिलिङ अग्ला धुप्पी र सल्लाका रुखहरूले तिमीलाई चिरजौवना तुल्याएको छ। दार्जिलिङ तिमी चिरजौवना, दार्जिलिङ तिमी नेपाली साहित्यका परम विभूतिहरूका जन्मभूमि र कर्मभूमि हौ। दार्जिलिङ तिमी नेपाली साहित्यका परम विभूतिहरूका जन्मभूमि र कर्मभूमि हौ। सुधपाका पवित्र साहित्यिक कर्मले दार्जिलिङ तिमी आज धन्य भएका छौ।

दार्जिलिङ तिमी आज धन्य भएका छौ। जब म पुग्छु चौरस्तामा, जब म पुग्छु चौरस्तामा, त्यहाँ नेपाली साहित्यका परम विभूति, त्यहाँ नेपाली साहित्यका परम विभूति आदिकवि भानुभक्त आचार्यको पूर्णाङ्ग सालिङ खडा भएको देख्छु। अनि शिर झुकाई नमन गर्छु उनीलाई, अनि शिर झुकाई नमन गर्छु उनीलाई, अनि फेरि केही क्षण जङ्गबहादुर पार्कमा विश्राम लिन्छु, अनि फेरि केही क्षण जङ्गबहादुर पार्कमा विश्राम लिन्छु। दार्जिलिङ टाइगर हिल्सको सूर्योदयको पहिलो किरणले, दार्जिलिङ टाइगर हिल्सको सूर्योदयको पहिलो किरणले समग्र दार्जिलिङ बिउँझेको हुन्छ। माथि उत्तरतिर कञ्चनजङ्घाको उच्चताले, माथि उत्तरतिर कञ्चनजङ्घाको उच्चताले तिम्रो शिरमा मुकुट पहिराइदिएको छ। दार्जिलिङ जब म पुग्छु डम्म कुहिरोले ढाएको मिरिकमा, दार्जिलिङ जब म पुग्छु डम्म कुहिरोले ढाएको मिरिकमा, त्यहाँ म पाउँछु कवि विचन्द्र प्रधानलाई, त्यहाँ म पाउँछु कवि विचन्द्र प्रधानलाई, जसका कविताले म मन्त्रमुग्ध भएको हुन्छु, जसका कविताले म मन्त्रमुग्ध भएको हुन्छु। दार्जिलिङ यसरी नै म तिम्रो रूप सौन्दर्य हेरी मुग्ध भएर एउटा रहर लाग्दो मन लिएर तिमीबाट विदा लिएर म घर फर्कन्छु। यसरी नै म तिम्रो रूप सौन्दर्य हेरी मुग्ध भएर एउटा रहर लाग्दो मन लिएर तिमीबाट विदा लिएर म घर फर्कन्छु। मेरो अर्को कविताको शीर्षक छ कविको पत्र प्रेयसीलाई। प्रिय अनन्त चाहनाहरूको गहिराईमा डुबेर, प्रिय अनन्त चाहनाहरूको गहिराईमा डुबेर, तिम्रो त अनमोल सुन्दरतालाई मेरा दुई आँखाहरूमा सजाउने मन छ। तिम्रो निष्कलुष प्रेमलाई, तिम्रो निष्कलुष प्रेमलाई निरन्तरता दिँदै सगरमाथासम्म पुर्याउने रहर छ। जीवन्त एउटा रहर रहरमा मौलाएको सप्तरङ्गी सपना हो, जीवन्त एउटा रहर रहरमा मौलाएको सप्तरङ्गी सपना हो। त्यसैले प्रिय तिम्रो अनन्त मौनता पनि मलाई सिकार छ, त्यसैले प्रिय तिम्रो अनन्त मौनता पनि मलाई सिकार छ, किनकि यही मौनतालाई म हृदयमा भरिदिन्छु, किनकि यही मौनतालाई म हृदयमा भरिदिन्छु, यही मौनतालाई म महासागरको विशालतामा पोखिदिन्छु। मलाई थाहा छ, मलाई थाहा छ, आफ्नै मनका भावुकतामा म सफलताको गोरेटो खोजिरहेछु, आफ्नै मनका भावुकतामा म सफलताको गोरेटो खोजिरहेछु। आफ्नै सिर्जनाका शब्दचित्रभित्र, आफ्नै सिर्जनाका शब्दचित्रभित्र म सौन्दर्यता रोजिरहेछु। समय प्रवाहमान छ, समय प्रवाहमान छ, तिम्रो मुटुभित्र लाखौँ मुटुहरूको स्पन्दनलाई महसुस गर्न मेरो मन, तिम्रो मुटुभित्र लाखौँ मुटुहरूको स्पन्दनलाई महसुस गर्न मेरो मन। कतै तिम्रो अस्तित्व मेरो स्मरणबाट नबिलाओस्, कतै तिम्रो अस्तित्व मेरो स्मरणबाट नबिलाओस्, कतै तिम्रो सुन्दरता मेरो आँखाहरूबाट नहराओस्, किनकि तिम्रो अनन्त स्मृतिलाई म ताजमहल बनाएर, किनकि तिम्रो अनन्त स्मृतिलाई म ताजमहल बनाएर जन्म जन्मान्तरसम्म सजाउने छु, जन्म जन्मान्तरसम्म सजाउने छु। त्यसैले प्रिय, त्यसैले प्रिय तिमी बाँच हजार वर्षसम्म, बाँच हजार वर्षसम्म, बाँच मेरो आयु पनि खाप्नु परे खापुला, तिमी हाँस उज्यालो छर्ने गरी हाँस मेरो सारा खुसी पनि थप्नु परे थापुला, उज्यालो छर्ने गरी हाँस मेरो सारा खुसी पनि थप्नु परे थापुला। मेरो अर्को कविताको शीर्षक छ श्रद्धाञ्जली भानुलाई। आदिकवि को भन्दछ तिमीलाई तिमी अस्तगामी सूर्य हौ भनी, आदिकवि को भन्दछ तिमीलाई तिमी अस्तगामी सूर्य हौ भनी, तिमी त प्रभाती किरण हौ, तिम्रो अप्रमादी आलोकले आज समग्र नेपाली जाति आलोकित भएको छ। तिमी हिंसाका विरुद्ध अहिंसाका प्रतीक हौ, तिमी हिंसाका विरुद्ध अहिंसाका प्रतीक हौ, तिमी ध्वंसका विरुद्ध सृष्टिका साधक हौ। तिम्रो अनमोल कीर्ति रामायण भक्तमाला वधुशिक्षा प्रश्नोत्तरी र रामगीताका पवित्र हरफहरू हाम्रो जीवनको मार्गदर्शक बनेको छ। हे जुगजय साधक, हे जुगजय साधक, तिम्रो मौन कर्मले तिमी महान छौ, तिमी धन्य छौ। त्यसैले हे कर्मवीर, त्यसैले हे कर्मवीर, तिम्रो पवित्र जन्म जयन्तीको दिन तिम्रो सम्झनामा मेरो कलम, तिम्रो सम्झनामा मेरो कलम चलिरहेछ, चलिरहनेछ, चलिरहेछ, चलिरहनेछ। र मेरो अन्तिम कविताको शीर्षक छ एउटा पत्र छोराको जन्मदिनमा। ए नवगान्तुक छोरा, ए नवगान्तुक छोरा, युगको विकराल परिस्थितिबीच टाढिन लागेको बिरानो क्षितिज अनि विषाक्त वायुमण्डलमा आफ्नै अस्तित्वको विपन्न अवस्थामा कता कता धरतीका काखमा बिहानको झुल्के घाम सरी